0: متعلق ایک پروگرام میں شرکت کریں گی. تفصیل ہمارے نامہ نگار سے.
1: صدر جمہوریہ اندور پہنچیں گی اور پھر بیتول کا سفر کریں گی, جہاں وہ برہما کماریز کے زیر اہتمام منعقدہ ایک پروگرام میں شرکت کریں گی. بعد میں محترمہ مرمو اومکارشور مندر جائیں گی اور شام کی آرتی میں حصہ لیں گی. 19 جون کو صدر جمہوریہ سکل سیل اینیمیا کے بین الاقوامی دن کے موقع پر منعقدہ ایک تقریب میں شرکت کریں گی. 21 جون کو محترمہ مرمو جبل پور میں یوگ کے بین الاقوامی دن کی تقریبات میں حصہ لیں گی. وہ رانی درگاوتی یونیورسٹی کے 36ویں جلسے تقسیم اسناد میں بطور مہمان خصوصی شرکت کریں گی. اس کے بعد وہ نئی دلی روانہ ہونے سے قبل کونو نیشنل پارک کا دورہ کریں گی. صدر جمہوریہ کے بیتول کے دورے کے پیش نظر ضلع کلیکٹر ڈاکٹر سورب سنجے سوناونے نے سیکیورٹی انتظامات کے تحت بعض بندشیں نافذ کی ہیں. بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر.
0: جھارکھنڈ میں آج راجیہ سبھا کی 2 سیٹوں کے لیے ووٹنگ ہوگی. اس چناؤ میں جھارکھنڈ مکتی مورچہ جے ایم ایم کے ویدیناتھ رام, کانگریس امیدوار پرنب جھا اور آزاد امیدوار پریمل ناتھوانی الیکشن لڑ رہے ہیں. جھارکھنڈ قانون ساز اسمبلی میں صبح 9 بجے سے شام 4 بجے تک پولنگ ہوگی, جبکہ ووٹوں کی گنتی شام 5 بجے شروع ہوگی اور اس کے بعد نتائج کا اعلان کیا جائے گا. اسمبلی کے تمام 81 رکن اسمبلی اپنا ووٹ ڈالیں گے. فی الحال حکمراں اتحاد کو 56 MLAs کی حمایت حاصل ہے, جن میں جے ایم ایم, کانگریس, آر جے ڈی اور سی پی آئی ایم ایل شامل ہیں. 24 MLA کی حمایت والی اپوزیشن نے آزاد امیدوار پریمل ناتھوانی کی حمایت کی ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. بھارت اور برطانیہ نے اعلان کیا ہے کہ جامع اقتصادی اور تجارتی معاہدہ سی ای ٹی اے اس سال 15 جولائی سے نافذ العمل ہو جائے گا. تجارت و صنعت کی وزارت نے بتایا کہ سماجی تحفظ سے متعلق یہ معاہدہ, جسے ڈبل کنٹریبیوشن کنونشن ڈی سی سی بھی کہا جاتا ہے, اس پر بھی اسی دن سے عمل درآمد شروع ہو جائے گا. پیش ہے ایک رپورٹ.
2: تجارت اور صنعت کی وزارت نے بتایا کہ ڈی سی سی کے تحت چھوٹ کی مدت کو 3 سال سے بڑھا کر 5 سال کر دیا گیا ہے, جس سے بھارت کے عارضی ورکروں کو بڑا فائدہ ہے. اس معاہدے کو سراہتے ہوئے تجارت اور صنعت کے وزیر پیوش گوئل نے کہا کہ سی ای ٹی اے اور ڈبل کنٹریبیوشن کنونشن کے نافذ ہونے سے بھارت کی درآمدات کے لیے نئے مواقع پیدا ہوں گے, کیونکہ بھارت نے 99% ٹیریف لائنز پر فوری ڈیوٹی فری رسائی حاصل کر لی ہے. انہوں نے کہا کہ اس سے ٹیکسٹائل, چمڑے, مرین انجینئرنگ اور ڈبہ بند خوراک سے متعلق شعبوں کو بغیر کسی نقصان کے اور اپنی عالمی سطح کی مصنوعات سپلائی کرنے میں مدد ملے گی. نیتیکا گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار.
0: وزیر اعظم نریندر مودی نے کہا کہ بھارت برطانیہ جامع اقتصادی اور تجارتی معاہدے سے بھارت اور برطانیہ کے درمیان دو طرفہ تجارت اور سرمایہ کاری کو قابل ذکر تقویت ملے گی. ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ اس معاہدے سے بھارتی کسانوں, ورکروں, ایم ایس ایم ای, اسٹارٹ اپس اور اختراع کاروں کے لیے روزگار کے بہت سے مواقع پیدا ہوں گے. گزشتہ 12 برسوں کے دوران وزیراعظم مودی کی دور اندیش قیادت میں سب کا ساتھ, سب کا وکاس, سب کا وشواس اور سب کا پریاس کے اصولوں پر عمل کرتے ہوئے بھارت نے نمایاں ترقی کی ہے. اس دوران مودی حکومت نے غریبوں, کسانوں, خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں بااختیار بنانے کے لیے متعدد اہم اقدامات کیے. آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے, وکاس کے, جن کلیان کے پیش کر رہا ہے.
1: وزیر اعظم نریندر مودی کی قیادت میں حکومت کی مربوط اور کثیر جہتی حکمت عملی, جس میں منظم سیکیورٹی کارروائیاں, مالی وسائل کی بندش اور تیز رفتار ترقیاتی پروجیکٹوں کا نفاذ شامل تھا, ملک کو نکسلزم اور ماؤ نوازوں کی دہشت گردی سے پاک بنانے میں کامیاب رہی ہے. وزیر داخلہ امیت شاہ نے باضابطہ طور پر اعلان کیا تھا کہ 31 مارچ 2026 تک پورے ملک سے نکسلزم کا مکمل خاتمہ کر دیا جائے گا اور اب یہ ہدف حاصل کر لیا گیا ہے. گزشتہ برسوں میں کئی اہم سیکیورٹی کارروائیوں نے ماؤ نوازوں کے نیٹ ورک کی کمر توڑنے میں فیصلہ کن کردار ادا کیا. 2022 میں جھارکھنڈ کے بدھا پہاڑ علاقے میں آپریشن آکٹوپس انجام دیا گیا, جبکہ اسی سال فروری میں آپریشن ڈبل بل کے ذریعے झारखंड के गुमला, लोहरदगा और लातिहार जिलों को नक्सलिज्म से आजाद कराया गया। इसी तरह 2022 में ऑपरेशन थंडर स्टॉर्म के तहत झारखंड के सरायकेला, मगरबी सिंहभूम और खूंटी जिलों में माओवादियों के मजबूत ठिकानों को निशाना बनाया गया। 2025 में तेलंगाना और छत्तीसगढ़ की सरहद से मुत्तसिल तकरीबन 50 किलोमीटर तवील और 37 किलोमीटर चौड़े पहाड़ी इलाके में चलाए गए ऑपरेशन ब्लैक फॉरेस्ट ने बाकी मानदा माओनवाज कारिंदों को शदीद नुकसान पहुंचाया। छत्तीसगढ़ के बस्तर के रहने वाले एक शख्स ने हुकूमत की कोशिशों को सराहते हुए कहा कि मुल्क को नक्सलिज्म से पाक बनाने का वादा पूरा कर दिया गया है।
3: उन्होंने जो प्रॉमिस किया वो पूरा करके दिखाया, तो पूरे मोदी सरकार को और अमित शाह जी को, विजय शर्मा जी को मैं हृदय से धन्यवाद देता हूँ।
1: जमीनी सतह पर इस मरबूत हिकमत अमली के नतीजे वाजह तौर पर सामने आए हैं। 2024 में 217 माओ नवाज हलाक किए गए, जबकि 2025 में ये तादाद बढ़कर 256 हो गई। साल 2026 में अब तक 26 माओ नवाज हलाक किए जा चुके हैं। इस दौरान कई बड़े नक्सल रहनुमा भी मारे गए। इन सिक्योरिटी इकदामात के नतीजे में नक्सल से मुतासिर इलाकों में तरक्की के एक नए सिलसिले का आगाज हुआ। झारखंड के जिला गुमला के रहने वाले तेंबू ओराव ने कहा कि मोदी हुकूमत की तश्कील के बाद नक्सलिज्म बतदरीज खत्म हो गया और आज लोग अमन सुकून के साथ जिंदगी गुजार रहे हैं।
4: एक दशक पहले हमारा गांव क्षेत्र पूरी तरह से नक्सलवाद के जब्त में था, हम लोग को दिन में भी निकलने के लिए डर लगता था। 2014 के बाद जब से मोदी सरकार बना है तब से धीरे धीरे करके अब उग्रवाद समाप्त हो गया है और आज हम लोग अमन चैन और बढ़िया से जीवन यापन कर रहे हैं। बाकी गांव का विकास हो रहा है, धीरे धीरे रोड सड़क बन गया है, काफी अच्छा है।
1: आज नक्सलिज्म से पाक भारत की कहानी इस बात का सबूत है कि जमहूरियत, तरक्की और आईन ने कई दहाइयों पर मुहित तशद्दुद पर कामयाबी हासिल की है। दिल्ली से अक्षित वेदियान की रिपोर्ट के साथ खबरनामे के लिए मैं कौनैन हैदर।
0: अमरीकी सदर डोनाल्ड ट्रंप और ईरान के सदर मसूद पजश्कियान ने वर्चुअल वसीले से 14 निकाती मुफाहमतनामे पर दस्तखत किए हैं, जिसका मकसद दोनों ममालिक के दरमियान कशीदगी को खत्म करना, अब नए हुरमुज को दोबारा खोलना और ईरान के जौहरी प्रोग्राम और पाबंदियों से मुतालिक हतमी माहदे के लिए 60 रोजा मुजाकराती अमल शुरू करना है। व्हाइट हाउस के मुताबिक सदर ट्रंप ने पेरिस में फ्रांस के सदर इमैनुअल मैक्रों से मुलाकात के दौरान इस मुफाहमतनामे पर ज़ाती तौर पर दस्तखत किए। ईरान की वजारत खारजा के तर्जुमान इस्माइल बकाई ने तस्दीक की है कि मुफाहमतनामे के मतन को हतमी शक्ल देकर दोनों फरीकों की जानिब से दस्तखत कर दिए गए हैं। इस माहदे के तहत अमरीका अपनी बहरी नाकाबंदी और मुतल्लिका पाबंदियों को खत्म करने का अमल शुरू करेगा, जबकि ईरान इब्तदाई 60 रोजा मुद्दत के लिए अब नए हुरमुज से तजारती जहाजों की महफूज और बिला मुआवजा आमदोरफ्त को यकीनी बनाएगा। क्रिकेट में भारत और अफगानिस्तान के दरमियान लखनऊ में 3 एक रोजा मैचों की सीरीज के दूसरे मैच में भारत ने अफगानिस्तान को 170 रन से हराकर 2-0 की सबकत हासिल कर ली है। पहले बल्लेबाजी करते हुए भारत ने 49 ओवर 5 गेंद में 402 रन बनाए। शुभमन गिल ने 154 रन और ईशान किशन ने 125 रन बनाए। ये थी खबरें, अब अखबारात की आईनी के साथ हैं मोहम्मद अम्मार।
2: शुक्रिया फैसल। कौमी राजधानी दिल्ली से शाये होने वाले आज के तकरीबन सभी उर्दू अखबारात ने वजीर आजम मोदी और अमरीकी सदर डोनाल्ड ट्रंप की मुलाकात की खबर को अव्वलियत के साथ शाये किया है। रोजनामा इनकलाब ने सुर्खी लगाई है, G7 इजलास में मोदी और ट्रंप की दो तरफा मुलाकात। वजीर आजम ने मोदी ने कहा कि आबनाए हुरमुज का खुला रहना दुनिया के लिए इंतहाई जरूरी है। उन्होंने भारतीय मल्लाहों के तहफ्फुज पर भी जोर दिया। सर ट्रंप ने वजीर आजम मोदी की तारीफ की। रोजनामा प्रताप ने अपने सफे अव्वल पर डॉक्टर जितेंद्र सिंह के बयान को नुमाया तौर पर शाया करते हुए सुर्खी लगाई है, विकसित भारत के लिए रियासतों को मरकज की अच्छी हुक्मरानी की पहल को अपनाना चाहिए। इसी अखबार ने मरकजी वजीर शिवराज सिंह चौहान के बयान को नुमाया किया है, वजीर आजम ने मोदी ने स्वच्छता को आवामी तहरीक की शक्ल दी। रोजनामा इंकलाब ने फीफा आलमी कप से मुतालिक खबर को शाया करते हुए लिखा है, फुटबॉल के आलमी मेले में सितारे जगमगा उठे।
0: आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी फ्रांस के सदर इमैनुअल मैक्रों के हमराह पेरिस में वीवा टेक समिट में शिरकत करेंगे। वजीर आजम फ्रांस की राजधानी में मुकीम भारतीय बिरादरी से भी खिताब करेंगे। सदर जमहूरिया द्रौपदी मुर्मू आज से मध्य प्रदेश और उड़ीसा के 5 रोजा दौरे पर रवाना होंगी। झारखंड की 2 और मिजोरम की 1 राज्यसभा सीट के लिए आज पोलिंग होगी। भारत बरतानिया जामे इक्तसादी और तजारती माहदा इस साल 15 जुलाई से नाफिजुल अमल होगा। अमरीकी सदर डोनाल्ड ट्रंप ने मगरबी एशिया के तनाजे के खात्मे के लिए ईरान के साथ 14 निकाती अमन माहदे पर दस्तखत किए हैं। और मर्दों की क्रिकेट में भारत ने 3 एक रोजा मैचों की सीरीज के दूसरे मैच में अफगानिस्तान को 170 रन से शिकस्त देकर सीरीज में 2-0 की सबकत हासिल कर ली है। इसके साथ ही यह खबरनामा खत्म हुआ।